0: उहाँले प्रशस्त रूपमा दूध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। आमाले मा प्रशस्त दूध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
1: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
0: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, रजस्वला शुरू भएको हुन्छ, एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
1: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
0: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
1: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
0: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं।
2: मनोविद पद्मप्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइँदै
2: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो। भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन।
3: इजरायलमा सहायक श्रमिकको माग, 5 थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल, राहत लैजान रसुवाको धुन्चीमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि।
2: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश, रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो, इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा।
3: र एनबीएलमा आज 2 खेल हुने, काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो, नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढ़े र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल समारिरहेका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मञ्चमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल

0: मञ्चभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
1: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बाल पोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
1: रसुवाको बोटेकोसे नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अस्ति बाढी आइदिए यही बस्नु भएको घर त अब छैन, बाढीले लग्यो। कलेजबाट आउँदा घरै छैन, कलेजबाट आउँदा त खालि गानै छैन घर, तल गानै छैन घर, हेर्नै खाएको छैन, के हेर्नु घरै छैन, कस्तो भयो त भनेर हेर्न मन लाग्यो। घरै त भए चाहिँ के हेर्नु मन लाग्यो, आफू जन्मेको होला, खेलेको हुर्केको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन, कतापट्टि थियो घर, घर बिचमा थियो, दुईवटा होला, अलि बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो, केही पनि झन्डै त केही पनि झिक्ने भएन नि त। घरमा सबै ठिक हुन्छ, घरको त सबैजना सेफ हुन्छ। अनि उता बेत्रावती के अरे के ढुङ्गे भन्दा उता भने जस्तो बाटै छैन नि त, कसरी आउनु कलेज जाने? उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो, हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर जुवाको निक्लेर उतै उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि गएको थियो हिँडेर। कति हिँड्नु पऱ्यो? हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा हिँड्यौँ, 6 घन्टा हिँडेर आउनु, बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो। 10-15 जना थियो हामी साथीहरू, अनि अब आफ्नो गाउँ त नगरी भन्नु त सुन्नुभयो होला नि, सुन्यो त्यस्तै हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गरियो, हतार घरमा फोन लागेको थिएन, त्यो बेला नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो, पछि यतै आइपुगेँ भनेर। त्यो बेला के आयो, अब मेरो घरमा के भयो होला भन्दै त भयो होला, घर बगाइछु भन्ने लाग्यो, किनकि धेरै ठुलो आयो उताको, त्यत्रो त्यो यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो। अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो, अनि ढुक्क भयो। एकचोटि कुरा चाहिँ भएको थियो, कसरी कुरा गर्नुभयो? भुल लाग्यो फोन, बल्ल बल्ल नेटवर्क नआएर यताउता गरेपछि लाग्यो।
3: कति बेरपछि?
2: लगभग 1 घन्टा भयो।

0: sound check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा चाहिँ हामीले एफएससीको पत्रको परिचय बारे चाहिँ अध्ययन गरेका थियौं र आज हामी त्यसै अध्ययनलाई चाहिँ अगाडि बढाउँदै जानेछौ नि, होइन?
2: हो भाइ, अघिल्लो अध्ययनमा हामीले एफिसस प्राचीन समयमा एउटा महत्वपूर्ण शहर थियो र अहिले त्यो क्षेत्र टर्कीमा पर्छ भन्ने कुरा बुझ्यौं। पावल त्यहाँ बसेर मानिसहरूलाई परमेश्वरको वचन सिकाउनुभयो र त्यहाँ क्रिस्चियन मण्डली स्थापना गर्नुभयो भन्ने कुरालाई हामीले हेर्दै थियौं।
1: दाई, एउटा कुरा मलाई सोच्न बाध्य बनायो। पावलले त एफिसीमा भएका विश्वासीहरूलाई पत्र लेख्नु भएको, तर आज हामी यो पत्र किन पढ्दैछौं त?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यो पत्र एफिससका विश्वासीहरूलाई पठाइएको भए पनि यसको सन्देश त्यहाँको एउटा मण्डलीलाई मात्र सीमित छैन। यसले आज संसारभरका मण्डलीहरू र हामी प्रत्येक विश्वासीलाई पनि सम्बोधन गर्छ। त्यसैले एफिससको पत्र पढ्दा हामीले यो उनीहरूका लागि मात्र हो भनेर होइन, परमेश्वरले आज मलाई के सिकाउँदै हुनुहुन्छ भनेर सम्झाउनुपर्छ।
1: भनेपछि दाई, त्यसो भए आज मण्डलीको जीवन र मेरो व्यक्तिगत जीवन दुवैका लागि यसमा केही महत्वपूर्ण कुरा चाहिँ रहेछ।
2: अवश्य पनि भाइ। अनि आजको अध्ययनको शुरूआतमै पावलले आफ्नो परिचय एउटा विशेष तरिकाले दिनुभएको छ। उहाँ भन्नुहुन्छ, उहाँ परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूको प्रेरित हुनुहुन्छ।
1: यसको अर्थ दाई, उहाँले आफैले चाहिँ आफ्नो पद रोज्नु भएको होइन?
2: ठिक बुझ्नुभयो भाइ तपाईँले। पावल आफ्नो सेवकाईलाई परमेश्वरको इच्छासँग जोडेर हेर्नुहुन्छ। उहाँको जीवन ख्रिष्टलाई भेट्नुभन्दा पहिले र ख्रिष्टलाई चिनेपछि बिल्कुल फरक भयो। उहाँले ख्रिष्टलाई चिनेपछि आफ्नो जीवन उद्देश्य र सेवकाईको दिशा नै परिवर्तन गर्नुभयो। हामी पनि यस पत्रमा पावलको जीवन र ख्रिस्टसँगको सम्बन्धबाट धेरै कुराहरू सिक्नेछौ।
1: अनि दाई, पावलको पत्रको शुरूमै एफिससका विश्वासीहरूलाई सन्तहरू भन्ने सम्बोधन गर्नुभएको रहेछ, यसको अर्थ चाहिँ?
2: भाइ, यहाँ सन्त भन्नाले कुनै असाधारण मानिस मात्र होइन, ख्रिस्टमा विश्वास गर्ने र परमेश्वरका निम्ति अलग पारिएका मानिसहरूलाई जनाउँछ। त्यसैले भाइ, तपाईँ र म पनि ख्रिस्टमा विश्वास गर्छौ भने हाम्रो पहिचान संसारले दिएको नाम वा सफलताले मात्र निर्धारण गर्दैन, हाम्रो सबैभन्दा महत्वपूर्ण पहिचान ख्रिस्टसँगको सम्बन्धमा स्थापित हुन्छ।
1: अनि दाई, अन्त्यमा पावलले अनुग्रह र शान्ति पनि भन्नुभएको छ नि?
2: हो भाइ, शान्तिका लागि हिब्रू भाषामा सालोम भन्ने शब्द प्रयोग हुन्छ। यसको अर्थ केवल झगडा नहुनु मात्र होइन, परमेश्वरबाट आउने पूर्णता, कल्याण र शान्तिको भाव पनि यहाँ समेटिएको छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी ध्यानपूर्वक सुन्नेछौ पावलले एफिससका विश्वासीहरूलाई दिएको अभिवादनबाट हामी आजको मण्डली र आफ्नो जीवनका लागि परमेश्वरको सन्देशलाई बुझ्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफएससी एक अध्ययन पद एक र दुईबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आरम्भ गरौं। प्यार प्रभुजी, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहको कारण यो समय दिनुभएको छ, यो बिहानी पख देख्न दिनुभएको छ, यो मौका दिनुभएको छ कि हामी तपाईँको वचन अध्ययन गर्न सकौं, तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, हामीलाई तपाईँको वचनको रहस्य खोलिदिनुहोस्, हाम्रो मन हाम्रो हृदयलाई तपाईँ छुइकन तपाईँको वचन अध्ययनमा मन लगाउने दिल दिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु, उनीहरूलाई हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी एक अध्याय पद एक र दुईबाट देख्न गइरहेका छौं। एफिसी एक अध्याय एक र दुई पदमा भनिएको छ, पाउल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई तिनीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। यो पाउलका पत्रहरूको सम्पूर्ण परिचय खण्डमा सबभन्दा संक्षिप्त हो। यो यस कारणले संक्षिप्त छ किनभने यो पत्र एफिससको मण्डलीलाई पठाइएको थियो, तर सम्पूर्ण मण्डलीहरूको लागि लक्षित गरिएको थियो। कोही असल हस्तलिखितमा इन एफिसो छोडिएको छ, त्यहाँ त्यो छैन, यानि एफिसमा यो शब्द छैन, छोडिएको छ। अर्को शब्दमा यो पत्र त्यस दिनमा मण्डलीहरूको लागि सूचना दिन धेरै मण्डलीहरूलाई पठाइने पत्र थियो। पाउल जति जुन सन्देश स्थानीय मण्डलीलाई लेखिरहेका छन् त्यति नै अरू मण्डलीहरूको निम्ति पनि लेखिरहेका छन्। पाउल भन्छन् कि उनी प्रेरित हुन्। प्रेरित के हो? यो चर्चमा अति नै उच्च श्रेष्ठ कार्यालय हो, कार्यभार नियुक्ति हो, जुन कि मण्डली तत्पश्चात कहिले पनि पाएको थिएन। आज चर्चमा कोही पनि प्रेरित हुँदैन। साधारण कारण यही हो कि तिनीहरूले प्रेरितको भेट्नुपर्ने मागहरूको, आवश्यकताहरूको, योग्यताहरूको पूरा गर्न सक्दैनन्। यहाँ ती आवश्यक कुराहरू, ती योग्यताहरूको बारेमा हामी देख्छौ। पहिलो हो, प्रेरितहरूले आफ्नो यसको कार्यभारको आदेश सिधै जीवित येशूको ओठबाट ग्रहण गरे। पाउलले त्यसको आफ्नो निम्ति दावी गरे। पाउल गलाती एक अध्याय एक पदमा लेखे, पाउल प्रेरित न त मानिस सरका न कुनै मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मरेकोबाट ब्यौताउनु हुने परमेश्वर पिताबाट। त्यही नै कारण म विश्वास गर्दछु कि पाउले यहुदा इस्करियोतीको स्थान लिए। चेलाहरू मत्तियासलाई चुने, तर म कहीँ पनि पाउँदिन कि प्रभु येशू ख्रीष्टले उसलाई प्रेरित बनाउनु भयो। यो स्पष्ट छ कि निश्चय नै सम्पूर्ण प्रेरितहरूले आफ्नो कार्यभारको आदेश सिधै प्रभु येशूबाट पाए। अनि दोस्रो योग्यता हो, प्रेरितहरूले उद्धारकर्तालाई र उहाँको पुनरुत्थानलाई देखे। पाउले यो माको पूरा गरी भेटाए, यो योग्यताको भेटाए। अनि तेस्रो योग्यता हो, तिनीहरूले विशेष खास प्रेरणाहरूको अभ्यास गरे। तिनीहरूले शास्त्रको व्याख्या गरे र लेखे। योहन्ना 14 अध्याय 26 पद, 16 अध्याय 13 पद, गलाती 1 अध्याय 11 र 12 पद अनुसार निश्चय नै अन्य कुनै प्रेरितहरू भन्दा धेरै त्यस नापमा पाउल नापिन सक्छन्। चौथो योग्यता हो, तिनीहरूले सर्वश्रेष्ठ अधिकारको अभ्यास गरे। योहन्ना 20 अध्याय 20 र 23 पद, पहिलो कुरन्ती 10 को 8 पद अनुसार। अनि पाँचौ योग्यता हो, तिनीहरूको अधिकारको सिनो आश्चर्य कर्महरू गर्ने तिनीहरूको शक्ति थियो। मर्कुस 6 अध्याय 13 पद, लुका 9 अध्याय 1 र 2 पद र प्रेरित 2 अध्याय 43 पद अनुसार। म विश्वास गर्दिन कि आज त्यस्तो शक्ति मानिसहरूमा लगानी गरिएको छ। त्यो प्रेरितहरूको ब्याज यानि चिनो थियो। छैटौं योग्यता थियो तिनीहरूलाई चर्चहरूको खडा गर्न विश्वव्यापी आदेश दिइएको थियो। दोस्रो कुरन्थी 11 अध्याय 28 पद अनुसार पाउलले यी प्रेतहरूको निम्ति चाहिने छ माग वा योग्यताहरूको भेटेका थिए। मित्र, यहाँ पद एकको पहिलो खण्डमा पाउल भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा येशु ख्रिष्टको प्रेरित। पाउलले आफ्नो प्रेरित्व मण्डलीको निवेदन वा मानिसको इच्छा वा व्यक्तिगत महत्वाकांक्षामा नभएर परमेश्वरको इच्छामा आश्रित गरे। उसले गलातीहरूलाई लेखे, गलाती 1:15-16 पदमा, तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गराउनु हुने र आफ्नो अनुग्रहद्वारा बोलाउनु हुने परमेश्वरलाई खुशी लाग्यो, तब ममा उहाँले आफ्ना पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूको बीचमा प्रचार गर्न मैले तुरन्तै कुनै मानिसहरूसँग केही सल्लाह लिइन। फेरि पाउलले तिमोथीलाई भने, पहिलो तिमोथी 1:12-13 पदमा, म उहाँमा अर्थात मलाई सामर्थ्य तुल्याउनु हुने येशु ख्रिष्ट हाम्रा प्रभुमा धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई आफ्नो सेवामा नियुक्त गरेर विश्वासी ठान्नुभयो। म अगाडि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिए, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा पात्र भए। पाउलले आफ्नो प्रेरित्वको जग वा आधारको रूपमा बार बार परमेश्वरको इच्छाको उल्लेख गरे। तपाईँ पहिलो कुरन्थी 1:1, दोस्रो कुरन्थी 1:1, कलसी 1:1, दोस्रो तिमोथी 1:1 जाँच गर्न सक्नुहुन्छ। उसले यी सारा पदहरूमा यो नै भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूका प्रेरितबाट। आगे भन्छन्, एफिसमा भएका पवित्र जनहरू र ख्रिष्ट येशूमा विश्वास गर्नेहरूलाई। यहाँ पहिले हामी हेरौं एफिससमा भएका पवित्र जनहरूलाई। यहाँ उल्लेखित शब्द पवित्र जनहरू, जुनको अंग्रेजीमा हुन्छ सेन्ट, ग्रीक शब्दमा हो हेगियोस, जुनको मतलब हो पवित्र वा अलग गरिएको। यो शब्दको प्राथमिक भाव यही हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा जुन परमेश्वरको हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा, कुनै वस्तु जुन परमेश्वरको हो। भेट हुने पाल वा पवित्र वासस्थानमा, टाबरनाकलमा भएका भाँडाहरू, बर्तनहरूलाई पवित्र सामानहरू भनिन्थे। किन? के तिनीहरू खास गरेर अति नै सुन्दर र अति नै असल र अति नै पवित्र थिए? अहँ, मलाई लाग्छ उजाड स्थानको 40 वर्षको लामो यात्रामा ती बर्तनहरू, सामानहरू ठोकिएर कुचिएका थिए, कुरूप भइसकेका थिए देख्नमा। मित्र, ती सामानहरू यसकारण पवित्र थिए किनभने तिनीहरू परमेश्वरको प्रयोगको लागि थिए। मित्र, पवित्र जन भनेको, सेन्ट भनेको त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ र परमेश्वरको प्रयोगको लागि अलगिएको छ। आज संसारमा दुई प्रकारका मानिसहरू छन्, परमेश्वरका जन जो पवित्र जन हो किनकि तिनीहरूले ख्रिस्टलाई उद्धारकर्ताको रूपमा विश्वास गरेका छन् र आफैलाई उहाँको सेवामा उपलब्ध गराएका छन्, अनि अर्को चाहिँ शैतानका जन जो त्यसकै चालमा हिँड्छ, जीवित परमेश्वरको वास्ता र लालसा छैन, उद्धारको वास्ता छैन, जो ख्रिस्टलाई उद्धारकर्ताको रूपमा जानेका छैनन् र जान्न पनि चाहँदैनन्। मित्र, संसारमा यी दुई समूहका मानिसहरूको बीचमा तपाईँ निश्चय नै एउटामा पर्नुहुन्छ, त्यहाँ तेस्रो विकल्प छैन। यो सत्य हो कि त्यहाँ कोही कोही पवित्र जनहरू छन् जो परमेश्वरको प्रयोगको लागि प्रयोग भइरहेका छैनन्, त्यो तिनीहरूको दोष हो। तिनीहरू परमेश्वरको प्रयोगको लागि र उहाँको सेवाको लागि अलग गरिएका छन्, छुट्याइएका छन्। पवित्र जनहरूले पवित्र जन जस्तै काम गर्नुपर्छ त्यो सत्य हो। तर मित्र, यो कुराको याद राखौं कि तिनीहरूले काम गर्ने, व्यवहार गर्ने वा जीवनयापन गर्ने तरिकाको कारण तिनीहरू पवित्र जनहरू सेन्ट होइनन्। तिनीहरू यस कारण पवित्र जनहरू यानि सेन्टहरू हुन् किनभने यो ख्रिस्टमा तिनीहरूको स्थिति हो, तिनीहरूको स्थान हो, तिनीहरू उहाँको प्रयोगको लागि उहाँका हुन्। त्यसपछि पद एकको अन्तिम खण्डमा हेर्नेछौ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरू विश्वासीहरू हुन्। विश्वासीहरू र पवित्र जनहरू एउटै कुरो हो, उही कुरो हो। पवित्र जन र पवित्र जन जस्तो हुनुपर्छ र विश्वासी विश्वासयोग्य हुनुपर्छ। विश्वासी त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ र पवित्र जन पनि उही व्यक्ति हो। मित्र, पवित्र जन र विश्वासी उही एउटै कुरो हो। विश्वासी चाहिँ मानवीय दृष्टिकोणबाट ख्रिस्टियनको उपाधि हो भने पवित्र जन चाहिँ ईश्वरीय दृष्टिकोणबाटको ख्रिस्टियनको उपाधि हो। अर्को शब्दमा भनिएको छ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई। ख्रिस्ट येशूमा यो सबभन्दा धेरै अद्भुत कुरो हो। यो पत्रले यो कुरा अति नै धेरै गरेर विस्तार गर्दछ र पछिबाट म यसमा निकै समय दिनेछु। मेरो निम्ति नयाँ नियममा सबभन्दा महत्वपूर्णको शब्द हो मा। थ्योलोजियन शास्त्रका धर्म विद्वानहरू केही विचारहरू लिएर हामीलाई यो भन्न कोशिश गर्दछन् कि उद्धार पाउनको अर्थ के हो, कसरी तपाईँ आफ्नो उद्धारको परिभाषा दिन सक्नुहुन्छ। त्यहाँ त्यस्ता शब्दहरू छन्, छुटकारा, पापमोचन, धार्मिककरण, मिलाप, प्रायश्चित र ख्रिस्टको प्रतिस्थापक बलिदान। यी सबै शब्दहरू असल छन्, अद्भुत छन्, तर तिनीहरू हरेकले हाम्रा उद्धारको एक स्थितिको विचारको मात्र दिन्छ। उद्धार पाउनुको मतलब के हो? यसको मतलब हो ख्रिस्टमा हुनु। हामी पहिलो कोरिन्थी 12 अध्याय 12 र 13 पद अनुसार पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टमा अखण्डीय रूपमा शरीरको अंगको रूपमा जोडिएका छौं। हामीलाई विश्वासीको शरीरमा राखिएका छौं। हामीलाई भनिएको छ पहिलो कोरिन्थी 6 अध्याय 17 पदमा, तर त्यो जो प्रभुसँग मिल्छ त्यो एकै आत्माको बन्दछ। हामी उहाँका हौं र त्यो भन्दा अद्भुत कुरा केही छैन। रोमी 8 अध्याय 1 पदमा भनिएको छ, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। मित्र, ख्रिस्ट येशूमा हुने कुरा उद्धारको सबभन्दा महान सिद्धि हो। डाक्टर लेविस स्पेरी च्याफरले नयाँ नियममा त्यो शब्द इन यानि मा 130 पल्ट उल्लेख भएको भेटाए। प्रभु येशूले भन्नुभयो युहन्ना 15 अध्याय 4 पदमा, तिनीहरू ममा र म तिनीहरूमा। ओ, यो कति अद्भुत कुरा! हामी ख्रिस्टमा छौं। म यसको वर्णन गर्न सक्दिन, यो अति नै गहिरो छ। विश्वासीहरू ख्रिस्टमा छन् र ख्रिस्ट विश्वासीमा हुनुहुन्छ। हामी उहाँसँग जोडिएका छौं। शिर शरीरमा छ र शरीर शिरमा छ। मेरो शरीर शिरले यसलाई निर्देशन नगरिकन चाल चल्न सक्दैन। कलिसिया जुन ख्रिस्टको शरीर हो, ख्रिस्टमा छ जो शिर हुनुहुन्छ। एफिसियरको सम्पूर्ण सत्यताहरू यो तथ्यमा वरिपरि घुम्दछ। भनिएको छ, पावल परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई। अनि दुई पदमा भनिएको छ, तिनीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति मिलोस्। यस पदमा दुई अभिवादनको शब्द प्रयोग भएको छ, अनुग्रह ग्रेस र शान्ति पीस। अनुग्रह मिलोस् अमित्र अनुग्रह। पावलको दिनमा अन्य जाति संसारको अभिवादन गर्ने तरिका थियो, अनि अनुग्रहको ग्रीक शब्द हो केरिस। दुईजना मानिसहरू बाटोमा वा कहीँ भेटघाट भए एक आपसलाई केरिस भनेर अभिवादन गर्दथे, जस्तो कि हामी नमस्कार वा जय मसी भनेर अभिवादन गर्दछौ। अनि यो अभिवादन गर्ने केरिस वा अनुग्रह शब्द अझै त्यहाँ ग्रीसमा पाउँछौ। अनि शान्ति मिलोस् चाहिँ धार्मिक संसारमा अभिवादन गर्ने तरिका थियो। शान्ति त्यो अभिवादनको शब्द तपाईँ यरुसलेममा सुन्नुहुन्छ। सालोम शान्तिको हिब्रू शब्द हुन्छ सालोम। पाउले यी दुई शब्दहरूलाई लिन्छन् जुन त्यस दिनमा अभिवादन गर्ने आम तरिका थियो, अनि यी दुवैले अद्भुत अर्थ दिन्छ। परमेश्वरको अनुग्रह त्यो माध्यम हो जुनद्वारा उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। मित्र, तपाईँले परमेश्वरको शान्तिको यानि मिलापको अनुभव गर्न सक्नुभन्दा पहिले तपाईँले परमेश्वरको अनुग्रहको जान्नै पर्छ। पावलले सधैँ ती दुई शब्दहरूलाई त्यस क्रममै राख्छन्, शान्तिको अघि पहिले अनुग्रह, यानि अनुग्रह पहिले त्यसपछि शान्ति। रोमी 5 अध्याय 1 पदमा भनिएको छ, यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हाम्रा परमेश्वरमा मिलाप यानि शान्ति भएको छ। आज तपाईँ शान्ति शब्द पीस शब्द जताततै जहीँ

0: भने उहाँ हाम्रा परमेश्वर बन्नुभयो जब हामीले परमेश्वरको अनुग्रहको अनुभव गर्छौं र परमेश्वरको पवित्र आत्माद्वारा पुनर्जन्म वा नयाँ जन्म पाउँछौ। अनुग्रह र शान्ति प्रभु येशू ख्रीष्टबाट पनि आउँछ। किन पाउले यो भनेनन् कि अनुग्रह र शान्ति पवित्र आत्माबाट आयो? के पाउल त्रिएक परमेश्वरमा विश्वास गर्दैनन्? ओ, निश्चय नै उसले विश्वास गर्दछ। तर पवित्र आत्मा पहिले नै एफिसीका विश्वासीहरूमा आफ्नो बास बनाइसक्नु भएको थियो। मित्र, आज हामीले देख्यौं एफिसी एक र दुई पदबाट परिचय भाग जुनमा हामीले देख्यौं पाउलको एफिसियनहरूलाई अभिवादन। अर्को दिनमा हामी देख्नेछौ परमेश्वर पिताले मण्डलीको योजना गर्नुभयो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: तै आजको दिनपछि मैले आफूलाई एउटा प्रश्न सोधिरहेको छु, म वास्तवमा चाहिँ को हुँ? संसारले मेरो बारेमा के भन्छ भन्दा पनि ख्रीष्टमा मेरो पहिचान के हो भन्ने कुरा चाहिँ अझ महत्वपूर्ण रहेछ नि।
2: आहा, कस्तो राम्रो कुरा बुझ्नुभयो भाइ तपाईँले। आजको अध्ययनको शुरूआतमै हामीले एउटा महत्वपूर्ण सत्य देख्यौं। पावलले आफूलाई परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित भनेर चिनाउनुभयो। उहाँको जीवन ख्रीष्टलाई चिन्नुभन्दा पहिले एउटा दिशामा थियो, तर ख्रीष्टलाई चिनेपछि उहाँको उद्देश्य र जीवनको बाटो नै परिवर्तन भएको घटनालाई हामी हेरेका छौं।
1: साँच्चै हो नि दाइ, त्यसले मलाई पनि सोच्न चाहिँ बाध्य बनायो। अनि ख्रीष्टलाई विश्वास गरेपछि मेरो जीवन पनि परिवर्तन हुनुपर्छ। केवल म ख्रीष्टमा विश्वास गर्छु भनेर भन्नु मात्र चाहिँ त्यो पूर्णता होइन रहेछ। आज हामीले चाहिँ हाम्रो जीवन पनि उहाँसँग जोडिएको चाहिँ देख्न अत्यन्तै जरुरी रहेछ।
2: हो नि त भाइ, जब हामी ख्रीष्टमा विश्वास गर्छौं हामी उहाँसँग जोडिन्छौं, अनि परमेश्वरले हामीलाई आफ्नो राज्यको कामका लागि अलग गर्नुहुन्छ। यसको अर्थ हामी जहाँ छौं त्यहीबाट परमेश्वरको उद्देश्य अनुसार बाँच्न सक्छौ। घरमा, काम गर्ने ठाउँमा, मण्डलीमा, समाजमा र हामीले भेट्ने मानिसहरूसँगको सम्बन्धमा।
1: अनि दाई, पावलले सन्तहरू भनेर सम्बोधन गर्नुभएको कुरा पनि मलाई एकदमै हृदयमा छ। यो यसको अर्थ चाहिँ म सिद्ध भएर मात्र परमेश्वरको हुन सक्छु भन्ने कुरा चाहिँ होइन रहेछ। ख्रीष्टमा विश्वास गर्नेहरू उहाँका निम्ति अलग पारिएका मानिसहरू चाहिँ रहेछन्।
2: हो भाइ, अनि पावलको अभिवादनमा आएको अर्को सुन्दर शब्द हो अनुग्रह र शान्ति। परमेश्वरको अनुग्रह हामीले कमाएको कुरा होइन, उहाँको कृपा हो, अनि उहाँबाट आउने शान्ति हाम्रो परिस्थितिमा निर्भर हुँदैन।
1: हजुर, साँच्चै दाइ, हाम्रो जीवनमा केही समस्या छ भने हामीले चाहिँ त्यस समस्याले हाम्रो जीवनको पहिचान निर्धारण गर्न दिनु हुँदैन, तर म ख्रीष्टको हुँ भन्ने कुरा चाहिँ सम्झनुपर्छ।
2: बिल्कुल भाइ, त्यसैले आदरणीय श्रोताहरू, तपाईँले पनि आजको अध्ययनपछि यी प्रश्नहरू आफ्नो मनमा राखेर विचार गर्नुहोस्। अघिल्लो पटक हामीले एफिसीहरूको पत्रले आजको मण्डलीसँग पनि कसरी सम्बन्ध राख्छ भन्ने कुरा सम्झेका थियौं। आज हामीले त्यसैलाई अगाडि बढ़ाउँदै ख्रीष्टमा हाम्रो पहिचान र परमेश्वरको इच्छा अनुसारको जीवनबारे विचार गर्यौं।
1: हजुर हो, र अब अर्को अध्ययनमा हामी अझ महत्वपूर्ण विषयतर्फ अघि बढ्ने नै छौ। मण्डलीका लागि परमेश्वरको योजना के हो भन्ने कुराहरू र परमेश्वरले आफ्नो मण्डलीलाई किन स्थापित गर्नुभयो भन्ने कुरा पनि हामी हेर्नेछौ। अनि ख्रीष्टमा जोडिएको हामी प्रत्येकको चाहिँ त्यसमा के भूमिका छ भन्ने कुरा पनि हामी अवश्य हेर्ने नै छौ।
2: हजुर, र यस्तै महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्दै हामी फेरि भेट्नेछौ। त्यतिन्जेलसम्म आफूलाई सम्झाइरहनुहोस्, म ख्रीष्टमा जोडिएको छु, म उहाँका निम्ति अलग पारिएको छु र मेरो जीवन उहाँको उद्देश्यको लागि तयार भएको छ भन्ने कुरालाई आफ्नो हृदयमा सम्झिराख्नुहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी

राख्नको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97

Ma teyran bu elfin içindeki. Şahpe bari gümüş ay.

0: कहाँ जान लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
2: तपाईँहरू जस्तै युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाल्यो भने 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब केही गरौँ न।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने
2: गर्दैन गयो हजुर
1: राम्रो काम गरे बस्नु।

0: पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे, न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो अस्त गर्दैन।

0: पढेको भन्यो भने डिग्री पास गरे त पैसा पैसा कमाउनु छैन होइन, यस्तो पाराले जिन्दगी चल्छ?
1: गर्न त खोजिराख्यो नि, अस्ति पनि काम गरेको 2 महिनाको सबैले पैसा दिएन, देश लुटेर भएन।

0: minute, just a minute, we will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेर
11: त, रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं।

मसँग एउटा गतिलो बुक किन्ने पैसा पनि थिएन, जुन मेरो साथीहरूको अगाडि यस्तो जाडो घडी दिएर मेरो बेइज्जत गर्न खोजेको। सक्छौ भने इज्जत गर, होइन भने बेइज्जत।

0: चिन्छु। यही दाइले गर्दा नै आज म यो ठाउँमा छु। म मात्र होइन, म जस्ता धेरै मान्छेहरूको जिन्दगी बनाइदिनु भएको छ।
1: Bye.

0: இளம்பு பிரேக் டைம்.
1: नआवै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हिलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट: सिन्धुलीमा ट्रकको ठोकरबाट एकजनाको मृत्यु, 2 जना घाइते, भोटेकोशी बाढ़ीमा अहिलेसम्म 13,396 उद्धार। मुसाङकोलोमा थाङमा 5.3 म्याग्निच्युडको भूकम्प। नुवाकोटको देवी घाटमा सेनाले एको ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। नाकाबाट धमाधम चिनिया फलफूल नेपालमा भित्रिँदै तेहरानले जोडान स्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण। र नेपाल भलिबल लीग एनभीएलमा सेबास्टियन चमकिदा मधेसको पहिलो जित। खबरको शुरूमा स्थानीय खबर: सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका स्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको BP03001K1814 नम्बरको ट्रकको ठक्करबाट सोही पालिका वडा नम्बर 3 का माइते तामा राईको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल यात्रीलाई ठक्कर दिएको उक्त ट्रकले नजिकै रहेको मधेस प्रदेश 02001P0034 नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका सबस्ने 23 वर्षीय सुरेश कुमार शाह र पछाडि बसेको 29 वर्षीय सुशान्त शाह पनि सामान्य घाइते भएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाढ़ी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिस मीडिया नेटवर्क लिमिटेड, डिस होम र सेटेलाइटेड वान वेबल निशुल्क सेटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको छ। भोटेकोशी बाढ़ीमा आएको बाढ़ीका कारण भदौ 10 गते रसुवा जिल्लाको विभिन्न क्षेत्रमा दूरसंचार तथा इन्टरनेट सेवामा पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा संचार तथा सूचना आदान प्रदानलाई निरन्तरता दिन डिस होमले विशेष पहल उपलब्ध गराएको हो। नेपाल दूरसंचार प्राधिकरण एनटीएको स्वीकृति र सामान्य डिसहोमले सेटेलाइट संघको सहकार्यमा बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा निशुल्क वान वेब सेटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सेवा भदौ 20 गतेदेखि प्राथमिकताको आधारमा उपलब्ध गराउन थालिएको हो। विपदका कारण भरपर्दो संचार सेवा, उद्धार र राहत समन्वयका लागि आवश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण सामान्य केन्द्रमा समेत निशुल्क सेटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको कम्पनीले जनाएको हो। सेटेलाइट वानवेबको लो अर्थ आर्टिव एलो आईएलओ सेटेलाइट प्रविधितर्फ आधारित उक्त सेवा बाढ़ीका कारण क्षतिग्रस्त स्थानीय दूरसंचार तथा इन्टरनेट सेवाका पूर्वधारको वैकल्पिक संचार माध्यमको रूपमा प्रयोग गर्न सकिने समेत जनाएको छ। यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धार कर्मी र मानवीय सहायता र राहतका कार्यमा संलग्न सरकारवाला बीच सूचना आदान प्रदान, समन्वय र आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने कम्पनीले जनाए। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएका खोज र उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेको छ। 1,357 जनाको शव भेटिएको छ भने ती मध्ये 98 वटा शव शनाखत पछि आफन्तले बुझाएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी र अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको पनि प्राधिकरणले जनाएको छ। प्रमुख ढोल प्रसाद रियालले बाढ़ी प्रभावितका नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार र पुनर्स्थापनको काम प्रभावकारी रूपमा अगाडि बढ़ाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख रियालले राहत वितरणमा एक द्वार प्रणाली लागू गरी स्थानीय तहका वड़ा मार्फत वितरण गर्नुपर्ने बताएको छ। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै वहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाई तत्काल ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको हो। बाढ़ीका कारण विभिन्न परिवारका सदस्य गुमाएका र घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्ने समेत जोड़ दिनुभएको छ। प्रभावितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुहुँदै सहुलियतमा भाड़ाको व्यवस्था गरी अस्थायी रूपमा राख्न सकिने समेत बताउनु भएको छ। सभामुख रियालले विपद व्यवस्थापनमा स्थानीय सरकारलाई अग्रपंक्तिमा राखेर राज्यका अन्य निकायलाई सहयोगी भूमिका परिचालन गर्नुपर्ने समेत बताएका छन्। मुस्ताङमा गए राति भूकम्प गएको छ। मुस्ताङको लोमाथाङ केन्द्रबिन्दु भएर मंगलबार राति 9:53 भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको अनुसार 5.3 म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्ला र काठमाडौँसम्म महसुस भएको थियो भने भूकम्पको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़कको विभागको सहयोगमा 55 भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 9 देवीघाट तारी नदीमा पुल निर्माण भइरहेको छ। यो पुलले देवीघाट र बेलकोट गढ़ी नगरपालिका 8 जीती जिलिङमा जोड्नेछ र भोटेकोशी बाढ़ीको नदीको बाढ़ीको बहाव नदीमा परेपछि त्यहाँका दुईवटा पक्के पुलमा क्षति भएको पछि नुवाकोटको बेलकोट गढ़ी हुँदै धादिङसम्मको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्ने क्रममा एक्रो ब्रिज निर्माण कार्य भइरहेको छ। यो पुल 70 टन भन्दा क्षमता थिक्न सक्नेछ र पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने समेत अपेक्षा गरिएको छ। चीनसँगको उत्तरी सिमानाका कोरोला हुँदै पहिलो पटक धमाधम फलफूल कन्टेनर नेपालमा भित्रिन थालेको छ। भटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमोरे स्थित रसुवागढ़ी भन्सार कार्यालय बगाएपछि चिनिया फलफूल तिब्बत हुँदै लिची नेचुङ कोरोला नाकाबाट 2 दिनमा ठूलो परिणाममा फलफूलहरू आयात गरिएको छ र उपल्लो मुस्ताङको लोमाथाङ गाउँपालिका 4 नेसुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन र विषादी व्यवस्थापन केन्द्रको अनुसार आइतबार र सोमबार स्याउ 87,000 किलोग्राम, नास्पति 26,100 किलोग्राम र आ 15,400 किलोग्राम, एको बाडो एवोकाडो 8,000 किलोग्राम, ड्रागन फूड 9,450 किलोग्राम फलफूलको क्वारेन्टाइन कन्स्टाइनमेन्ट चेक जाँचमा गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टाकमले तेहरणमा विगत 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि त्यसको जवाबमा अमेरिकी फौजले इरानका 5 ट्याङ्कहरूमाथि आक्रमण गरेको छ। सेन्टरका अनुसार ओमानको खाड़ीमा रहेको इरानले रिभोल्युसनरी गार्डस र कोपर्स सम्बन्धित 4 इरानीले तेल ट्याङ्कर र खाड़ी तटमा रहेको मुख्य तेल टर्मिनल खर्ग टापु नजिकै अर्को ट्याङ्करको निशाना बनाएको छ। त्यसको जवाबमा तेहरणले जोडानमा रहेको अमेरिकी सैन्य घोडामा क्षेप्यास्त्र प्रहार गरेको थियो तर जोडानले इरानका 20 मध्ये 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट खसा लिएको दावी गरेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि आक्रमण शुरू गरेको हो र 6 महिनाभन्दा बढ़ी समयपछि गत सात 2 देशबीच जस्तालाई तस्तै शैलीमा आक्रमण तीव्र पारिएको छ। खबरमा अब खेल खबर। भारतीय अलराउण्डर जिबिन सेबास्टियन चम्किएपछि मधेस वारियर्सले नेपाल भलिबल लीग एनभीएलको पहिलो सिजनमा 4 खेलमा पुगेर पहिलो जीत रचेको छ। मधेस वारियर्स यसअघि 3 खेलसम्म पराजित भएको टोली हो। चौथो खेलमा भने मधेसले पुच्छरको टोली खत्तड फाल्कन्ससँग 3-0 सोझ सेटमा पराजित गरेको छ। आफ्नो पहिलो सिजन कुल 6 फ्रेन्चाइज प्रतिस्पर्धा टोली छन् जहाँ मधेस र खत्तड दुवै खेल अघि जीत विहीन हुन्। त्यसैले दुई टोली मंगलबार पहिलो जीत रच्ने लक्ष्यसहित कोटामा उत्रिएका थिए, तर त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा मधेसले भारतीय अलराउण्डर सेबास्टियनको बलियो साथ पाएको छ। हरेक फ्रेन्चाइज टोलीले सम्मान 3 विदेशी खेलाड़ी अनुबन्धित गरेका छन् जहाँ खप्तडका विदेशी पनि प्रभावहीन बनेको छ। डिफेन्समा पनि खप्तडले खराब प्रदर्शन गरेको छ। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 आफ्नो बनाएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। सिन्धुलीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते। भोटेकोशी बाढी, अहिलेसम्म 13,396 जनाको उद्धार। खोर्साङको लोमाथाङमा 5.3 म्याग्निच्युडको भूकम्प। नुवाकोटको देवी घाटमा सेनाले एक्रो ब्रिजको जडानको काम अन्तिम चरणमा पुर्यायो। नाकाबाट धमाधम भितिरिँदै चिनिया फलफूल। तेहरानले जोडान स्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण। र नेपाल भलिबल लीगमा सेबास्टियन चम्किँदा मधेसको पहिलो जित। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: बा,
5: हजुर बुहारी।
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ।
8: बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
9: लम्बुया FM 89.6 MHz।

0: चिटिक्क परेर कहाँ जान्ला हो र
1: तल कहाँ भोलि बिहाको तयारी गर्न पर्न र बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति चाँडै घर आउनु दाहे बाहे होइन है
2: दाहे बाहे हुन्न त्यस्तो त
0: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यस्तो नभन्नु न लागोस् भन्नु न
0: लागोस् लागोस् लागोस्

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: जेजो चुनु नानी नङला छामिङ बजा
1: ना एक वर्ष मोजी पङ देरी एसिङ हाला छामिङ बा एसिङ मसे मलाङ हाला बिसी हा ओके दका जे चुतु सुङ्गो चुला खारी तुप्तो जी
0: जाठ
1: हा

0: बल्ल चुद थाङजी मिल छमे गोबल नतिजा चुद चराउनु लदोको चुद
1: चु दुनिया जा थाहा छला मल छमे त गोबल नतिजा नहाल बिसिमा तातो न छारो ताचा मेरो पारो राउ केटा कदे

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईं अहिले हेलोबो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: minute, just a minute, we will return back. Return back.
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Let's go. This is your radio. This is LMWFM 89.6 MHz. 89.6.

0: सुबा चाहिँ जगत्ती लम्जी चरा चौबजी आमा आमा खन्द चाहिँ कलाङ्गी
1: आमा

0: it. Just a minute. We will return back. Return back.
1: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
1: मेडल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
2: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: Arya.
1: Hi.
2: Hi.
0: तिम्रो दाई खै?
2: दाई? उता हुनुहुन्छ.
0: राहुल?

0: अहिलेसम्म यही छु तिमी
1: झल्लाको
0: म त जान लाग्यो
1: ओके सी यु
2: बाई
1: अनि भोलि कहाँ भेट्ने त
2: किन भेट्ने
1: अरे भित्र त भेट्छु भनेको होइन
2: भेट्नु हुँदैन
1: के हुन्छ त भेट हुँदैमा

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भाछ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन, के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-64 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com कन्ट्याक्ट 011-620-326
8: हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
9: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
10: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
9: अब किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
8: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
9: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
11: 9849-29-13-27।
12: This is LMWFM 89.6 MHz.

0: sound check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ, समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। सिन्धुलीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते। भूकम्पले मुस्ताङमा घर भत्कियो, क्षतिको विवरण संकलन हुँदै। नुवाकोटको देवी घाटमा सेनाद्वारा एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देशैभर मनसुनी वायुको प्रभाव, केही प्रदेशको केही स्थानमा आज भारी वर्षाको सम्भावना। अमेरिकी सेनाद्वारा थप 5 वटा इरानी तेल ट्याङ्कर ध्वस्त। र नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँले रेड्सले दोस्रो जित निकाल्यो। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुलीमा हिजो राति मिनी ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका मदन भण्डारी स्थित राजमार्गमा सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको BP03001-1814 नम्बरको ट्रकको ठक्करबाट सोही पालिका वडा नम्बर 3 का माइते रायको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल यात्रीलाई ठक्कर दिएर उक्त ट्रकले नजिकै रहेको मधेस प्रदेश 02001-0P0034 नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। र ट्रकको ठक्करबाट मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका छ बस्ने 23 वर्षीय सुरेश कुमार शाह र पछाडि बसेको 29 वर्षीय कुशान्त शाह पनि सामान्य घाइते भएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लम्बो खबरमा राष्ट्रिय खबर। रसुवाको भोटेकोसी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज र उद्धार कार्य निरन्तर छ र अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङ 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखत पछि आफन्तले बुझाएको हो। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना रहेका छन्। उपल्लो मुस्ताङको लोमाथाङ गाउँपालिकामा केन्द्रबिन्दु भएर गएको 5.3 रेक्टर स्केलको भूकम्पबाट क्षतिको विवरण संकलन गरिएको छ। मंगलबार राति 9:53 समयमा र आज बिहान 1:03 समयमा भूकम्पको धक्का महसुस भएको थियो। लोमाथाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप सहितको टोली परिचालन गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीको अनुसार लोमाथाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। करिब 3 दशक यता साबिक धौलागिरी अञ्चलमा गरिएको सबैभन्दा ठूलो भूकम्पका रूपमा बागलुङको बुबाङलाई केन्द्रबिन्दु बनाएर गएको 4.9 रेक्टर स्केलको भूकम्पपछि पहिलो पटक मुस्ताङमा 5 रेक्टर स्केल भन्दा ठूलो भूकम्प मापन गरिएको हो। गाउँपालिका भित्रका सबै 5 वडाका जनप्रतिनिधि मार्फत विवरण संकलन भइरहेको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। उपल्लो मुस्ताङमा काँचो माटोबाट निर्मित घरहरू धेरै भएकाले भौतिक क्षतिको विवरण संकलनका लागि बस्तीमा नै पुगेर निरीक्षण गरिने पनि बताएको छ। यता जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले जिल्ला भर क्षतिको विवरण संकलन भइरहेको पनि बताउनु भएको छ। हालसम्म लोमाथाङ 3 फागुफुवागामा प्रयोग विहीन एउटा घर भत्किएको र एउटा गुम्बाको पर्खालमा पनि क्षति पुगेको विवरण प्राप्त भएको जानकारी गराएका छन्। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट ताड़ी नदीमा पुल निर्माण भइरहेको छ। यो पुलले देवीघाट र बेलकोट गढ़ी नगरपालिका 8 जिलिङ जोड्नेछ र भटेकोसी नदीको बाढ़ीको बहाव नदीमा पसेर त्यहाँ 2 पक्की पुल क्षति गरेपछि नुवाकोटको बेलकोट गति हुँदै धादिङसम्मको यात्रा यातायात आवत जावतका लागि सम्पर्क टुटिएको थियो। सम्पर्क सञ्जाल जोड्ने एक्रो ब्रिज निर्माण कार्य भइरहेको छ। यो पुलले 70 टन भारवाहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक धम्माधम फलफूलका कन्टेनर नेपालमा भित्रिन थालेको छ। भटेकोशी नदी आएको बाढ़ीका कारण रसुवाको टिमोरी स्थित रसुवा भन्सार कार्यालय बगाएपछि चिनिया फलफूल तिब्बत हुँदै लिची नेसुङ कोरला नाकाबाट दुई दिनमा ठूलो परिणामको फलफूलहरू नेपालमा भित्रिन थालेका छन्। हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी मधेस बागमती लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग र गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेश मधेस बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो। महाशाखाको अनुसार आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ भने कोही प्रदेशमा यति बेला हिमपात र भारी वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका थोरै स्थानमा तथा कोशी प्रदेशका एक दुई र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ र आज राति देशैभर साधारण तय बादल लाग्नेछ। कोशी प्रदेश बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका केही स्थान र लुम्बिनी प्रदेश कर्णाली सुदूरपश्चिमका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेका छन्। लम्बो खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीच छ महिना भन्दा लामो समयदेखि युद्धमा तनाव फेरि सर्किएको छ। अमेरिकाले सेनाले मंगलबार आफ्नो युद्धपोत माथि भएको पछिल्लो क्षेप्यास र आक्रमणको जवाबमा इरानका थप 5 वटा तेल ट्याङ्करमा ध्वस्त पारेको छ। अमेरिकी कार्यवाहीपछि इरानले पनि जोडानका रहेका अमेरिकी लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी संचार माध्यमले जनाएको छ। जोडानको सेनाको अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएको 18 वटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै रोकिएको थियो। खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले दोस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखिएको कवडहलमा त्रिपुरेश्वरमा हिजो बेलुका भएको खेलमा काठमाडौँले सगरमाथा स्म्यासलाई 3-1 हराएको छ। काठमाडौँले सगरमाथालाई 25-12 22-25 25-18 र 25-20 जितेको छ। सगरमाथाको चौथो सेही खेलमा यो लगातार दोस्रो हार हो। यसअघि कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा 3-2 हराएको थियो र सगरमाथाले पहिलो खेलमा मधेसलाई 3-1 तथा खत्तड फाल्कन्सलाई 3-0 हराएको थियो। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनःपटक। सिन्धुलीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, 2 जना घाइते। भूकम्पले मुस्ताङमा घर भत्कियो, क्षतिको विवरण संकलन हुँदै। नुवाकोटको देवीघाटमा सेनाले एक ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देशैभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना। अमेरिकी सेनाद्वारा 5 इरानी तेल ट्याङ्कर ध्वस्त। र नेपाल शिक्षक भलिबल लीग एण्ड भेलमा काठमाडौँ रेड्सले दोस्रो जित निकाल्यो। मध्याह बाह्र बजेको समाचार सक्यो। अर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यति इन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बडा सुबा डिजिटल, एन्जॉय विथ अस।
2: हॉट पॉट, कोरियन स्टाइल रामेन,

0: सुन न, मलाई एकचोटि यो घरको एड्रेस भनिदिनुहोस् न।
1: अरे यो त मेरै घरको एड्रेस हो त।
0: कतै तिमी फुलमाया त होइन नि?
1: अनि तपाईँ?
0: अब म को हो भनेर तिम्रो घरमा गएर तिम्रो हातको मिठो चिया खाँदै भनौँला नि है।
1: बाई द वे, मेरो नाम अहिले फुलमाया होइन,
0: अनि
1: अलिसा हो।
0: ओ अलिसा।

निदाउनु भोलि बिहान चाँडै उठ्नु छ चा।

0: साईले के छ तिम्रो घर?
1: ठिक छ हजुरलाई।

0: இளம்பூர் பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

खाजा खानी पैसा ल्याउ बाउ भन्दै गराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

मलाई स्वर्गीय चाहियो, बस भन्दा बस्दिने, उठ भन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुर्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने, चर्को चर्को थर्काए नि।

हिजो साँझ के भएछ कुन्नी, साह्रै किचकिच गरिछ, सोझी केटी ल्याउँछु भनेको त साँढे पो परिछ, देख्यौ नि मेरा जिग्रीहरू कसरी फसे, म लुते बिरालो जस्तो भएर लुसुक।

बल्ल त अहिले 22 भए बाँच्नु छ 70 लाउने हजुर यस्ता सित बस्ने हो कस्तरी न बुढाको सम्मानै छ नगर्से आदरनी अहिले थुतुनो च्यातिमलाई।

0: Wait just a minute. We will return back. Return back.
1: उहिले के पारो ए मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो ए मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913327।
6: एवा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट।

0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: In the mix.
3: Hi, this is Britney Spears.
4: Hey, what up, this is Jay-Z.
5: This is Jennifer Lopez.
2: The mix.
6: 89.6 FM.

0: time check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: स्वागत छ सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बाढ़ी प्रभावित जिरीका नागरिकलाई नगरपालिकाको 50,000 राहत कोषमा 17,85,000 दिने। काभ्रेका बाढ़ी पीड़ितको समस्या सरकारी अलजन्मै। शाहसँग 3 सुरक्षा निकायका प्रमुखको छलफल। युएईको 4 राहत विमान नेपालमा। 186 टन राहत सामग्री प्रदान। देवीघाटमा सेनाले एक्रो बीज जडानको काम अन्तिम चरणमा पुर्यायो। देशभर मनसुनी वायुको प्रभाव। प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकी सेनाद्वारा 5 ईरानी तेल ट्याङ्कर ध्वस्त। र रोचक बन्दै एनबीएल शीर्ष स्थानको दौड़मा कर्णाली र सगरमाथा काठमाडौँको पुनरागमन। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको जिरी नगरपालिकाले रसुवा बाढ़ी प्रभावितको सहयोगका लागि 17,85,000 रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ। जिरी नगरपालिकाको बैठकले 17,85,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको हो। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोगका लागि सो रकम सहयोग गरिएको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले जानकारी दिनुभयो। नगरपालिकाले जिरी नगरपालिकाभित्र स्थायी बसोबास भए भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई पनि राहत दिने निर्णय गरेको छ। नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार बाढ़ीमा विपत्ता भएका नगरपालिकाभित्रका नागरिकलाई प्रति परिवार 50,000 राहत उपलब्ध गराइनेछ। काभ्रेको बाढ़ी पीड़ितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि बाढ़ी पहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै त्यहाँका स्थानीयहरू बस्न बाध्य भएका छन्। विक्रम सम्वत 2081 असोज 11 र 12 गतेको विनाशकारी बाढ़ी पहिरोले घरबार विहीन प्राय स्थायी टहरमै गुजारा गरिरहेका छन्। सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नाजाजदेखि लाभग्राही काम गर्ने कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुंगिएको छैन। सरकारी अभिलेखा उनीहरूका क्षतिको विवरण समेटिए पनि सुरक्षित घरमा फर्किने सपना भने अझै प्रक्रियामै अड्किएको छ। विक्रम सम्म 2081 पुर्याएको क्षतिलाई 2082 असोज 2 साता आएको बाढ़ीले थप पीड़ा थपिएको थियो। बाढ़ी पहिरोबाट प्रभावित बेथानचोक गाउँपालिका 2 नवराज र कमला श्रेष्ठले घरसँगै घरभित्रका सामान्य सामानहरू समेत जोगाउन सकेका थिएनन्। बेथानचोक गाउँपालिकाबाट थप 20 विवरण प्राप्त भएका 8 मात्रै प्रमाणीकरण भएका छन्। पनौती, बनेपा, पाँचखाल, तेमाल, भूमलु, खानेखोला, महाभारत, चौरी देउराली लगायत स्थानीय तहमा पनि लाभग्राही पहिचान विवरण प्रमाणीकरण तथा आवश्यक प्रक्रिया अघि बढ़ाइएको छ। क्षतिको भौतिक विवरण थाहा भए पनि अन्तिम लाभग्राही सूची तयार गर्न घरको अवस्थित क्षतिको प्रकृति, तस्विर, नागरिकता लगायतका विवरण आसपासमा आपसमा मिलाउनु पर्ने हुन्छ। विवरणमा त्रुटि भेटिए पुनः प्रमाणीकरण गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको प्राप्त समाचारमा जनाएको छ। अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले देशका 3 सुरक्षा निकायका प्रमुखहरूसँग उच्च स्तरीय छलफल शुरू गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत विवरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ दिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले सो छलफल शुरू गर्नुभएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनु भएको कार्यालयले जनाएको छ। संयुक्त अरब इमिरेट्स यूएईले करिब 38 टन राहत सामग्री नेपाल पठाएको छ। मानवीय हवाई सहायता अभियान अन्तर्गत राहत सामग्री सहित 4 राहत विमान नेपाल पठाएको। विमानमा 500 पाल र 108 राहत प्याकेज समावेश गरिएको विज्ञप्तिमा जनाएको छ। यो सँगै नेपाललाई हवाई मार्गबाट पठाइएको यूएईको कुल सहायता 186 टन पुगेको छ। सामग्रीमा खाद्यान्न, आश्रय, स्वास्थ्य सामग्री तथा अन्य अन्य अत्यावश्यक राहत र लजिस्टिक सामान रहेका छन्। प्रभावित क्षेत्रमा सहायता छिटो पुर्याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारबाट पनि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको विज्ञप्तिमा जनाएको छ। रसुवाको भोटेकोसी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाको रसुवा नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखत पछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबभन्दा धेरै रसुवाबाट 2,860, नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सहकारी सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामहरूलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। उपल्लो मुस्ताङको लोमाथान गाउँपालिका केन्द्रबिन्दु भएर गएको 5.3 रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ। मंगलबार राति 9:53 र आज बिहान 1:03 भूकम्पको धक्का महसुस भएको थियो। लोमाथाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकएम सहितको टोली परिचालन गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार लोमाथाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। करिब 3 दशक यता साविक धौलागिरी सञ्चालनमा गएको सबैभन्दा ठूलो भूकम्पका रूपमा बागलुङको बोबाङ्गाई केन्द्रबिन्दु बनाएर गएको 4.9 रेक्टर स्केलको भूकम्पपछि पहिलो पटक मुस्ताङमा 5 रेक्टर स्केलको भन्दा ठूलो भूकम्प मापन गरिएको हो। गाउँपालिकाभित्र सबै ओडाका जनप्रतिनिधि मार्फत विवरण संकलन भइरहेको प्राप्त समाचारमा जनाएको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रोब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको छ। यो पुलको देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्नेछ। भोटेकोसी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 पक्के पुलमा समेत क्षति पुर्याएको थियो। एलम्बो खबरमा अब विदेशको खबर। अमेरिका र इरानबीच 6 महिना भन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ। अमेरिकाको सेनाले हिजो आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेपास्त्र आक्रमणको जवाफमा इरानका थप 5 तेल ट्याङ्कर ध्वस्त पारेको जनाएको छ। अमेरिकी कार्यवाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी लक्ष्यतर्फ क्षेपास्त्र प्रहार गरेको इरानी सरकारी संस्था माध्यमले जनाएको छ। अब खेलकुदको खबर। नेपालमा पहिलो पटक आयोजना भइरहेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएल रोमाञ्चक मोडमा पुगेको छ। हिजो भएको खेलमा काठमाडौँले पुनरागमन जित निकालेपछि लीग रोमाञ्चक मोडमा पुगेको छ। यो सँगै प्ले अफ पुग्ने समीकरण समेत रोचक बनेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। बाढ़ी प्रभावित जिरीका नागरिकलाई नगरपालिकाको 50,000 राहत कोषमा 17,85,000 दिने। काभ्रेका बाढ़ी पीड़ितको समस्या सरकारी अलझनमै। प्रधानमन्त्री शाहसँग 3 सुरक्षा निकायका प्रमुखको छलफल। यूएईको 4 राहत विमान नेपालमा 186 टन राहत सामग्री प्रदान। देवीघाटमा सेनाले एग्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देशभर मनसुनी वायुको प्रभाव, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकी सेनाद्वारा थप 5 इरानी तेल ट्याङ्कर ध्वस्त र रोचक बन्दै एनभीएल शीर्ष स्थानको दौड़मा कर्णाली र सगरमाथा काठमाडौँको पुनरागमन। दिउँसो 3 बजेकै लम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हस्त नमस्कार।
1: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। आवर सर्विसेज डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टीवी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाईफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। इमेल होटल अरुणीको @gmail.com कन्ट्याक्ट 0116206906089822293 न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो।
2: ओइले के पार ओ मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849927।
8: बा
9: हजुर बुहारी,
8: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
9: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
10: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।